0: ये अवार्ड मिला है।
1: और एक और बड़ी मुनफरिद बात यह है कि इन सब बैंड में जितने भी रुकन हैं उनकी उम्रें 70 से तजावस कर चुकी हैं, लेकिन अभी भी मौसीकी की दुनिया में, जापानी मौसीकी की दुनिया में वो सफ़े अव्वल पर हैं। और आज सामिन हम आपको जो गीत सुनवा रहे हैं, होशी जोरानो शीतानो डिस्टेंस, ये अल्फी के सबसे मशहूर गानों में से एक है और 500 मील की दूरी पर रहने वाले प्यार करने वालों के बारे में है, जो तानाबाता की कहानी के किरदारों और ही में और हिकोबोशी की याद दिला देता है।
2: تاہم برن ریڈ جیسے بولوں کی وجہ سے یہ اکثر ایک طرح کے مسرت بھرے نغمے کے طور پر بھی گایا جاتا ہے۔ اسے منتخب کرنے والے ہمارے عملے کے جاپانی رکن یاسوموتو صاحب کے مطابق، انہوں نے سنا ہے کہ یہ گیت ہائی اسکول کے بیس بال میچز کے لیے اسکول کے براس بینڈز بجاتے ہیں۔
0: یہ گانا 40 سے زیادہ سال پہلے ریلیز ہوا تھا۔ یاسوموتو صاحب کہتے ہیں کہ یہ گیت پیغام دیتا ہے کہ چاہے ہم ستاروں کی طرح دور ہی ہوں، ہمیں ایک دوسرے سے ہمیشہ رابطہ رکھنا چاہیے۔
1: اس کے بولوں میں پیام ہے کہ چاہے 500 میل دور ہوں، رات ہوگی تو ہمارے دل ایک بار پھر ایک دوسرے کے لیے تڑپیں گے۔ تو آئیے سنتے ہیں۔